0: अब हङ्कै त अनि रहेछ मुसिमा नि यतो अब हङ्कै ता प्रणव पेपरमा बसिमा निसे बेलेखन थोक रहेछ म तै आनो त चिनी तामाने गएर चाहिँ नि जरा मन भएको भएको न बेलेखिन कक दिवसी तै हाम्रो हेरेन मसँग खाता
1: बेला बेलाखेन त हङ्कै बेलाखेन हाम्रै हङ्कै जरा तपाईँ थाको फाइ सकै हङ्कै नि तिनी चिनी स्टुडियो फाइ बाहिमा तपाईँसँग लाइफ लुकु रोक्ने
0: बेलाखे तङ थोका तै स्पेसल नै मैमालाई बेलाखे तङ
1: थोका तिनी तै तिनी त ताबुक नि थागो नि गोबाङमा बरक साइमान या न न नों साबो हायदोबा दा तिनी त नों साइमान बायखा नों बखरकसा रोजाबनायनि न यारों होनै मानो ओंखाय ननबो सानामो सोंगो बाय थागो निनि रोजाब मुंरक तेबो कुचुगो काथुन
0: ओंखाय तेबो एटा कक साइखिनानो
1: सानदो
0: अत कोन पार्टी निया हायपन चुंग ताकालाय 2026 राजा कामियो काका ने ग्रचामु बाय आसकाने लाइफ चेन्ज खासि मानो आं
1: सिसा
0: साइखिनारि रिसिबोन दो इसिनि मुं मान मानि ओ राजा कामियो काका ने आं मारो चापखा चिनि दिलीप प्रोड्यूसर हेंगेताय सिंगार दङ र सों सातजना सिङ्गानि बुङ तनालिया युट्युबो नायबे सिथु जराबो करि खाबा हांके राजा कामियो काखानो आन लाइभ सिलाइ रेखाथाय काइतर बिन आगानि बिसिंते आनो माने हामारि खायखा हानि आं पयदखलाय ते लुकुरगो बुङ मा हामजाक मुङ रेखा ते रेस्पेक्ट रेखाथाय अ रजामनि बिसिंते तेबो बर मान मानि बागै आं हामबायरे नामा जोंङो चिनि बुबाग्रा हाबुबाग्रा न चिनि राजा न न
1: क क अ रजामुङ बाय नों तेबो लुकुरकनि खाव थायमान खा
0: मानखा
1: तेबो सिनिमुङ मानखा गाइखौल' नेक्स्ट थिनांगौ तेबो मानथुन गजे अजराव खोनाय दंनाय जत' दाखौ बुखुब संनोबो जत'न हामबाय ओंखाय जरा तो तिरुग तिरुग पाइथाखौ फायस' फायखा ओंखाय न' बेलाखेन' हामबायनि नांकुकमानि जरा जोंनो तिनि रिमानि बागै ओंखाय जरा चिन चिनि अर तिनि फायमानि बागै न' पाइफ्लाया हामबाय
0: नंनोबो हामबाय आनो कबंमा बागै
1: पाइथाखौ
0: सानो जरा खामनो मोन बागै न' बेलाखेन' हामबाय
1: ओंखाय पाइथाखौ जों अकक सावै न' चिनि बान्दा न' पाइरि लाइसिनो ओंखाय पाइथाखौ निनि रेचापुंनो जों खोनालासिनो चिनि अर रेकर्डिं खालामनानै अर जापुं खोनालायो नोजों बायदिलायसिनाय जिनि बान्दा न ओमफ्राय पाइथागौ हायनो हायनो खुलुमुङिया फारि हामबाया
0: खुलुमुङिया फारि आंबो जत' जत' खोनाय दंनाय दं न हामबाय याफारु
1: ओमफ्राय जत' खोनाय दंनाय दाखौ बुखौ मारे किचिं सं आसुक जराथै जों तिनिनि नारुवाय बान्दाव नरक खोनाय मान खोनाथै नरक सेब माने कक रक सा खोनाथै सायमान खोना बसाबो बचिनि हास्तिनि न खरकसा रोजाब गोरोंनि ब सुखिनि दाबुं नरक तेबो गाहामखाय सिनि खोनाबो न सायमान खोनाबो न ओमफ्राय आसुक जराथै जों तिनिनि नारुवाय बान्दाव बुखौ गाया साबाय कक्लाम सालायखा बेलायनो दं थखा तै जरा मानमानि बागै बन पाइफ्लाया हामबाय माया फारतै नरक नब बेलायखेन हामबाय सालब्रुम न' चिनि पान्दानो खोनाय दंमो बागै गासुक जराथै तिनिनि नारुवाय पान्दानो तै दुलै आं नरकनि बुखौ खारजे बिनता दंमोनि स्टुडिय' आचुगै दाग बासासिनै थांते थांते बिनि रोजाब मुंनो जों खोनालायनाय खोनाथक रोजाब मुं बुखौ गायसा देबनमानि रोजाबजाग रोजाब मुं रोजाब मुंनो खोनालायनो जों चिनि तिनिनि पान्दानो बायलायनाय जतन' हामबाय लगि दंदि फायनाय पान्दारगौ हायनोहाय मालाय फैनाय